0: अस्सलाम वालेकुम नाजरीन, केटीए न्यूज में भलीकार आऊं आया आमिर मैसर
1: आऊं आया नादिर जावरी
0: ही इन वक्त ही खबरों इत वटा था ब्रेक ब्रेक हां पर केटीए न्यूज ते तजे ने तफसरन जो सिलसिलो जारी रहंदो दिसंदा रहो केटीए न्यूज
2: सोलर ए बैटरी ते डायरेक्ट हले औ बाकी तमाम
3: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीए न्यूज।
4: यार कुछ डीन खां चेल जो सूर जोड़न जी तकलीफ अया साबी दर्द इतरो वधी वियो आहे जो हलन फिरन भी दुखियो लगे थो
5: तो पोई तू फकीरी डेक्स ऑइंटमेंट इस्तेमाल छो नथो करी
4: इहा वाकई फायदे वारी आहे छा
5: बिल्कुल फकीरी डेक्स मरम मुतासिर थियल हंध ते आसानी सा जज़ब थी सूर आई सोडियम आराम पहुंचाने में मदद दे थी
4: सिर्फ चेल ही सूर लाए
5: ना दा आसाबन जो सूर जोड़न जो सूर कंध आई चेल जी तकलीफ सट धक लगन पुराने जख्म जे सूर आई चमड़ी जे जलन लाए भी फायदेमंद आहे
4: इस्तेमाल किए कजे
5: मुतासिर थियल हंध ते डीह में ब खां टे भेरा नरमी सा लगायो आई आराम जो एहसास हासिल करियो जी हाँ फकीरी डेक्स ऑइंटमेंट सूर खां आराम हर रोज हर कदम अड़ी वेजे स्टोर ता नालो वठी खरीद करियो फकीरी डेक्स ऑइंटमेंट
6: सिंध के माथे का झूमर
7: जी एफ एम 88 नेटवर्क
6: सिंध की आवाज
8: नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي جب آپ صلی اللہ علیہ وسلم تبوک پہنچے تو غسانیوں کو غسان بھی اسی علاقے کا نام ہے شام غسان اور روم یعنی ایک جگہ تو نہیں یعنی ایک بڑا ایریا سمجھے ایک اس سے چھوٹا اور ایک اس سے چھوٹا تو غسان کے قبائل تھے اصل میں تو غسان کے بادشاہ کو مقابلے پہ آنے کی ہمت ہی نہ پڑی اس کی دو وجہ تھی ایک یہ کہ وہ کچھ عرصہ پہلے جنگ موتا میں مسلمانوں کی جرات ایمانی ملاحظہ کر چکا تھا جب 3,000 کا لشکر کس کے مقابلے میں تھا 2,00,000 اور انہوں نے دیکھا کہ اگرچہ فیصلہ کن جنگ نہ تھی وہ لیکن انہیں پتا تھا کہ یہ بہت ہی بہادر قسم کے لوگ ہیں کہ کس طرح 1,00,000 کا لشکر 3,000 مجاہدین پر غالب نہ آ سکا اور اس کے ساتھ 1,00,000 اور بھی مدد کو آیا تھا اور سیدنا خالد بن ولید نے کس بے دردی کے ساتھ مقابلہ کیا تھا اب اس غزوے میں مسلمانوں کی تعداد 20,000 تھی اگر 3,000 اتنا زبردست اپنی پرفارمنس دکھا چکا ہے تو 20,000 کا پھر کیا ہوگا دوسری وجہ یہ تھی کہ اسے قیصر روم